0: जी हाँ बिल्कुल, तो सिर तक कालो के जी बस सेफर 330 सेफर 344 717 बने कलर सो टाइम किम जी ने कॉल करा। अस्सलाम वालेकुम।
1: वालेकुम
0: सलाम। करकना खबर है कौन का? करकना सो खबर है के जी?
1: कमरा
0: कमरा ना चरंगे सही कमरा ना तबीयत शदा है अच्छा पहला और प्रोग्राम और भी करना मकसद दर बदल जाए प्रोग्राम के डेर डेर हर कलाई देते हुए आया हर कलर उसे दे तो से पल प्रोग्राम दाए प्रोग्राम तारो द्रेमा प्रोग्राम रो सारा सारी के जाम खानो वो प्रोग्राम के वो सर सारा शामिल है शिफा कॉस्मेटिक्स पाकिस्तान प्रोग्राम दाए जी जी हाँ अच्छा तो रदास्ता हो काम रंदा खबर दर तक वो चे प्रोडक्ट हो बला डेर दी दमरा डेर दी सबुना वगैरह सा चे दे रेडियो तक्षीन है जना दिला से बजरा सा हो तो से तदा प्रोडक्ट वो शाई हो खबर दे हकीकत चे किम हुई कना वे ते मेरा स्तर का पगते न पटी जे نو آ پروڈکٹ یہ دوا چھ کیم تو سے تا شرطیہ فائدہ در کے ہو دے خپل دا شفا پروڈکٹ چھ کیم دی کنا دز تو سے تا آس نہ وشا ہے دش منی بیک گارنٹی دو کنا لگا مطلب تو تا فائدہ نکڑا دیر بلتا ہے فائدہ نکڑا ور پیسے دا خپل واپس ہو لے ہاں نو تو خا اور دن کی تا سمش ورا ور کول گوڑے چھ منی استعمال دے کی